0: जेएनजी आन्दोलनका क्रममा भएका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको एक साता हुन लाग्यो। यसबीचमा सरकार प्रतिवेदनबारे बोलेको छैन। सरकारको मौनतालाई लिएर प्रतिवेदन कार्यान्वयन हुनेमै संशय व्यक्त हुन थालेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साधेसँगै कार्यान्वयन हुनेमा संशय व्यक्त हुन थालेका हुन्।
1: मध्यमवर्गको शिर उठाउने बजेट शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यमवर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर छोडी मुवागेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसांख्यिक आँकड़ा जोड्दा 60% जनसंख्याको हिस्सा ओगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरीबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छन्।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेको का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: काली अनि काली बच्चैदेखिको मिल्ने साथी, यही ठाउँमा बसेर काले र कालीले जीवनका सुख दुःख साट्ने गर्छन्, हाँस्ने गर्छन्, रमाउने गर्छन्, एकअर्कालाई हिम्मत अनि हौसला दिने गर्छन्।
2: 84 को बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
3: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि 3 तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा 3 तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाई छ।
2: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उचाड बन्दी गएको छ। विक्रमसम्म 2067 अघिसम्म गहुँ, मकै, धान र बाली लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै कारण 4-5 घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाड़िँदै गएको यो बस्ती र यहाँको खेतीबालीको अवस्था दयालाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि शुरू भएको मानव वन्य जन्तु द्वन्द्वका कारण 30-35 घरधुरी रहेको यो गाउँका अधिकांश परिवार बसाई सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
3: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना 2 प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेश सभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
3: अब शेयर बजार आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
2: दार्चुलाको महाकाली नगरपालिका 8 अमिसगढ़ा र भारतको पिथौरागढ़ जिल्ला अन्तर्गत दार्चुला बालुवाकोट नजिकको छारसुम जोड़ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड़ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: 3000 मा
1: तिस होम वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: दिस होम, खुशीको कनेक्सन।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायत विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब 2 घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चित भएको अवस्थामा मात्र सम्झौता अगाडि बढ़ाइने धारणा व्यक्त गरेको बताइएको छ।
6: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आइतबार अहमदाबादमा रोयल च्यालेन्जर्स बेंगलोर आरसीबी र गुजरात टाइटन्स बीच उपाधिका लागि भिडन्त हुँदैछ। फाइनलमा पुगेका दुवै टोली आफ्नो दोस्रो उपाधिको पर्खाईमा मैदानमा उत्रनेछन्।
5: आर्थिक अभियान दैनिकमा नयाँ बजेट अर्थतन्त्रको संकट तिर्ने अपेक्षा शीर्षकमा डाक्टर दिवाकर वशिष्ठको विचार छापिएको छ। कर घटाउने तर अप्रत्यक्ष कर बढ़ाउने नीतिले न्यून वर्गप्रति न्याय गरेको देखिँदैन। बजेटमा मधेश चतुर्भुज, गण्डकी चतुर्भुज, कड़ाली चतुर्भुज जस्ता शब्द चालमुखी योजना त घोषणा भए तर यसको कतै अध्ययन र विश्लेषण देखिँदैन। यी चतुर्भुज विगतमा त्रिभुज हराए जस्तै हराउने देखिन्छन्। प्रभावकारी खर्चका लागि सुशासन, समयमै योजना तयारी, दक्ष जनशक्ति र कड़ा अनुगमनको आवश्यकता छ। विगतमा पनि वैदेशिक ऋण नै लक्ष्यको करिब 51% भन्दा बढ़ी उठ्ने गरेको देखिँदैन। विदेशबाट आउने पिप्रेसरले अर्थतन्त्र धानेको भए पनि दीर्घकालीन रूपमा यो जोखिमपूर्ण हुन सक्छ। उपभोगमुखी बजेटले तत्काल जनजीवन र बजारलाई राहत दिन सक्छ तर दीर्घकालीन आर्थिक विकासका लागि उत्पादन, लगानी र रोजगारमुखी बजेट आवश्यक छ।
6: कर सम्बन्धी संशोधनका भ्रम तथा यथार्थ शीर्षकमा अरूण राउतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बीमा अभिकर्ताको कमिशन आमदानीमा करको दर 15-20% कायम गरिएको छ। त्यस्तै बीमा अभिकर्ता सेवालाई मूल्य अभिवृद्धि कर नलाग्ने सूचीमा समावेश गर्नुका साथै यसअघिको आमदानीमा लाग्ने आयकर, मूल्य अभिवृद्धि कर, ब्याज, शुल्क, जरिमाना तथा विवरण समेत बुझाउन नपर्ने गरी छूट प्रदान गर्ने गरी बीमा अभिकर्ता तथा जीवन बीमा कम्पनीलाई राहत प्रदान गरिएको छ।
5: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिराज चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराज चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: आहा, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथीवाला फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। साथीवाला फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधवारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन नि।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215466666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852331908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हस्पिटल विराट चौक 0215446786 एम्बुलेन्स 9852054886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरा बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ।

0: lutni.
1: Enani, ke bhanera cha, ke ho, ke bho ba.
0: Hernus ba, bank le kahile OTP number magdaina. Aparichit manchelai afno byaktigat suchana dinu hudaina. Yesta thagle pralobhan dekhaera thagi garcha. Aba dekhi kasaile OTP number magyo bhane nadinus hai ba.
1: La la la, kina dinthe.
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पूजा पुराण चारै तिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562 98425 2525
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिक्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 01545787 98420535541 अब भयो अब गुड भेरी गुड भेरी गुड
3: नेपाली भूमि सुर्ता सक्षम सक्षम सक्षम

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई कहाँ चलाउनु भएको नि?
1: अरे भित्र जाला यार, अनि के को लागि हो? पुरै उल्टो छ त
0: दाई। भित्र त राम्री एउटी परी बसेकी छिन् नि, त्यही भएर बिहानैदेखि उल्टो लाइन बस्नु परेको हामी।
1: किन
0: दाई सर्त राखी छिन् के, अगाडिबाट हेऱ्यो भने त सिधै ढलिन्छ अरे, त्यो भएर उल्टो लाइन बस्नु परेको
1: नि।
2: दाई

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आउ कस्तो राम्रो है दाइ, लगे है म
3: हस् हुन्छ।
2: आहा कस्तो राम्रो
3: राम्रो देखिया छ।
4: ओ कान्छी, बेको लागि पुरा तयारी हो क्या हो?
2: हिजो त खुब नारायणीको तिरमा मस्किन मस्किन आच्या थियो त, त्यही गए भइहाल्यो नि।
4: अनि मेलामा त हुनेवाला सासू ससुराको अगाडि कोही कोहीसँग मस्की मस्की नाच्नु पनि त डर लाग्यो त। कोही कोहीलाई त्यस्तै नाच्नु मन भए जहाँ पनि नाच्छु नि।
2: ए हो, लु हिम्मत भए यही नाचेर देखा त, हेरौँ म पनि।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्स को कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्स को कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्स को सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: विजय होटल, हुम्ला सिटी कोर्ट,
7: बगलाजोल ठमेल।
8: यार, सब केटा बिहे भइसक्यो यार, हाम्रो चाहिँ कहिले बिहे हुने हो?
9: तेरो त बिहे छ त।
8: गर्दिन म त्यस्तो भुत्तिनसँग आइडिया, अर्को त बिहे हान्दिन।
9: पसलमा त मिठाई किने जस्तो हो र?
8: के कुरा गरेको होला? एउटा कारण छ कि सुन्ने यहाँ, एकजना खतरा माताको उत्पत्ति भएको छ अरे, त्यसले जस्तो हुन्छ त्यस्तो बुढी निकालिदिन्छ अरे। मलाई खाली मनपर्छ, मलाई गोरी है दामै।
10: दुधको
9: दाँत झर्या छैन,
10: भनिदिन्छु।
8: ए नजा एकछिन, उता माता घर
9: माता माता माता, सुन्नुहोस् न, तपाईँले बुढी निकालिदिनु हुन्छ भने सुनेको थिएँ, त्यो लिन आएको। एउटा गोरी बुढी निकालिदिनुहोस् न। हुन त अब तपाईँ राम्री छ है। ओइ, तपाईँ केही भन्नु, मलाई त माता भए पुग्छ।
11: सम्झिने पानी छम्किने
9: माता, प्लिज त्यसो नभन्नुहोस् न, घर भाड दिनु कोही पनि छैन के, त्यही भएर आएको। प्लिज माता, प्लिज
11: तथास्तु।

0: सेवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: Powered by ING Group, transforming lives through education.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अरे सुन न, मेरे कुरा तो सुन।
1: मलाई केही कुरा सुन्नु नै छैन, तिमी त मेरो छेउमा आउने पनि हैन।
0: जस्ट तिमीलाई फकाउनलाई मात्र हो कि यो सब गरेको? त्यस्तो नराम्रो नसोच न प्लिज।
1: तिमी गइहाल त्यहाँबाट, यत्रो विश्वास गरेर म फर्केर आएँ होइन, लास्टमा केटाको दाग कस्तो हुन्छ भनेर देखाइहाल्छ।

0: हरे कृष्ण कृष्ण ए हुलाकी बाबू उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने
1: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड

चिन्ठाय परेको जस्तो छ, एउटा मात्र होइन दुई दुई हातमा लड्डु परे जस्तो छ, फुलिनेको बाबुसँग म कहिलेदेखि डिभोर्स गरौँ। एक्सक्युज मी, व्हाट ह्यापन्ड? अनि मेरो डाना चाहिँ लुकी लुकी हेर्ने, अहिले मैले लभ पार्नु खोज्दा चाहिँ केही छैन क्या? डाना हुनु पर्दैन, यति राम्रो छन् हत।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: पाथीबारा फूड प्रडक्टका उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। पाथीबारा फूड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।
3: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
1: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
5: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन नै थियो। एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ, न भन्न सक्छ न छोड्न सक्छ, के गर्छ होला यसले?
10: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको 7 जना हुन्छ नि।
11: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि 2-4 जना।
9: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन, अरू 3-4 जनाको चाहिँ लक सक्सेस होला है।
12: जसरी मदनको माया मुनाले बुझेको थियो, त्यसरी एक दिन मुना म्याडमले मेरो माया कसरी न बुझ्ला।

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आओ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ, मोबाइल नम्बर 9841184444, 9810-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ज मा जन मनको बोली रेडियो सुशैली।

0: प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रबुद्ध समूह ईपीजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धि नारायण श्रेष्ठले लिम्पिया धुरा कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमीन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेशनका कारण दुवै देशका किसानले एकअर्काको जमीन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य गम्भीर र राष्ट्रहित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ भने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न एमाले माग गरेको छ। त्यस्तै अन्य राजनीतिक दलले समेत उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
1: संसदमा सत्तापक्ष र विपक्ष बीच घमसाघमसी नियमावली पारित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घमसाघमसी र विवाद बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले विपक्षी बेल घेराउ र नाराबाजीका बीच पनि नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णायार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरूलाई विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी सचेतक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन्। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढ़ाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढ़ाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढ़ाइरहे। प्रतिपक्षको आक्रोश बढ़दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। रासपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलका उपनेता गणेश प्राजुलीको समेत जगतमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च तलो संसदमा नआएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षीबीच घमसाघमसी नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
0: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 मा बढ़ीमा 15 जनाले प्रश्न सोध्न पाउने र

0: नियम अन्ठाउनमा तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका थिए। त्यसक्रममा एमालेका सांसद गुरू बरालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो। साथै एकपटकमा 15 जनाले प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अरियालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 को उपनियम 5 मा यसबारे प्रश्न लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका थिए। संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
1: अर्थमन्त्री डा सोडी मुवागले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलबवृद्धि, आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढ़ाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री मुवागले उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताए। उपभोग बढ़ाउन आयकरमा छूट दिएको हो। अर्थमन्त्री वाग्रेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढ़ाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ़दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्रेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोड़े र बुझ्न गलत हुने दावी गरेका छन्। चालू आर्थिक वर्ष 82-83 मा 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाक्रेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजसभा का सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता हुने तय भएको छ। राजसभा स्रोतका अनुसार यस भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्च स्तरीय भेटवार्ता हो। यसका साथै भारतीय विदेश मन्त्री एस जयशंकर र अन्य वरिष्ठ मन्त्रीहरूसँग पनि उहाँले छलफल गर्नुहुनेछ। जेठ 19 गते भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपाका नेता नितिन नवीनले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्ने कार्यक्रम भएको छ। सबै भेटवार्ता र छलफल सकेर टोली जेठ 20 गते बुधबार स्वदेश फर्कने कार्यतालिका छ।
1: पूर्व पञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजनको संघारमा उभिएको छ। पुराना अन्य दलहरूभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटक पटक एकता र विभाजनको गोलचक्करमा फँसेको राप्रपा फेरि विभाजनतर्फ उन्मुख भएको हो। राप्रपाको 2078 सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुष 16 गते पुरानै घर फर्केका थिए। थापाको प्रवेशसँगै पार्टी बाहिर